0: انتظامات کیے جا رہے ہیں۔ انہوں نے بتایا کہ میچ کے لیے مجموعی طور پر 34,000 ٹکٹس فروخت کے لیے دستیاب رکھے گئے ہیں۔ ٹکٹ کی کم از کم قیمت 750 روپے جبکہ زیادہ سے زیادہ قیمت 20,000 روپے مقرر کی گئی ہے۔ حق اطلاعات کے تحت معلومات از خود عام کرنے کے معاملے میں بہترین کارکردگی کا مظاہرہ کرتے ہوئے نلگنڈا ضلع نے ریاست بھر میں پہلا مقام حاصل کیا ہے۔ اس کامیابی کے اعتراف میں ضلع کلکٹر بی چندر شیکھر کو ریاستی سطح کے بہترین کلکٹر ایوارڈ کے لیے منتخب کیا گیا۔ اس موقع پر ضلع کے عہدیداروں، ملازمین اور حق اطلاعات کے ایسوسیشن کے نمائندوں نے اظہار مسرت کیا ہے۔ راجنہ سرسلہ ضلع کلکٹر گریما اگروال نے مشورہ دیا کہ 5 سال سے کم عمر بچوں میں نوشونما کی کمی محسوس ہونے پر قریبی آنگن واڑی مراکز کے عملے کو مطلع کیا جائے۔ ویملواڑہ میں منعقدہ نویں پوشن ماہ کی اختتامی تقریب میں کلکٹر گریما اگروال نے سرکاری وپ اور مقامی رکن اسمبلی آدی سرینواس کے ہمراہ شرکت کی۔ جنگاؤں ضلع کے ویمن امپاورمنٹ سینٹر میں مشن شکتی کے تحت 6 ملازمتوں، چائلڈ ہیلپ لائن میں مشن واتسلیا کے تحت 8 جائیدادوں پر تقررات کے لیے اہل امیدواروں سے درخواستیں طلب کی گئی ہیں۔ آخر میں سرخیاں ایک مرتبہ پھر۔ ریاستی وزیر پونم پربھاکر نے کہا کہ حیدرآباد شہر میں جوبلی ہل چیک پوسٹ سے این ایف سی ایل جنکشن تک ٹریفک کے دباؤ کے مستقل حل کے لیے 4.3 کلومیٹر طویل جامع اسٹیل فلائی اوور تعمیر کیا جائے گا۔ تلنگانہ سرکل کے چیف پوسٹ ماسٹر جنرل ڈی ایس آر وی مورتی نے بتایا کہ جاریہ مالی سال کے دوران ریاست کی دیہی آبادی کے 25% حصے کو ڈاک کی مالی خدمات کے دائرے میں لانے اور بچت کے 10% لین دین کو ڈیجیٹل بنانے کا ہدف مقرر کیا گیا ہے۔ ریاستی وزیر آئی ٹی ڈی سریدھر بابو نے واضح کیا کہ حیدرآباد کو عالمی سرمایہ کاری اور تکنیکی اختراعات کے مرکز کے طور پر ترقی دیتے ہوئے ایک عالمی سطح کے گلوبل کانفرنس سینٹر میں تبدیل کرنا حکومت کا بنیادی مقصد ہے۔ بی آر ایس قائد ہریش راؤ نے کہا کہ ریاست میں 33 اضلاع قائم کر کے انہیں ترقی کے مراکز میں تبدیل کرنے کا سہرا سابق وزیر اعلی کے چندر شیکھر راؤ کے سر جاتا ہے۔ اور ہائیڈرا کمشنر رنگناتھ نے کہا کہ حیدرآباد شہر میں ناجائز قبضوں کا شکار آبی ذخائر کا تحفظ ہائیڈرا کے بنیادی مقصد۔ انہوں نے آبی ذخائر اور ماحول کے تحفظ کے لیے ہر فرد سے اپنا کردار ادا کرنے کی اپیل کی۔ اسی کے ساتھ خبریں ختم ہوئی۔
1: آکاشوانی سماچار کے ساتھ میں پریانکا اروڑا۔ दिल्ली पुलिस ने जंतर मंतर पर कल प्रस्तावित कांग्रेस जनता पार्टी के विरोध प्रदर्शन को अनुमति देने से इनकार कर दिया है। संयुक्त पुलिस आयुक्त नूपुर प्रसाद ने कहा है कि पार्टी ने पहले भी पुलिस के दिशा निर्देशों और खुद के आश्वासनों का पालन नहीं किया था। पुलिस ने कानून व्यवस्था की वर्तमान स्थिति को देखते हुए अनुमति नहीं दी है। उन्होंने कहा कि सार्वजनिक सुरक्षा और कानून व्यवस्था बनाए रखने के लिए क्षेत्र में धारा 163 के अंतर्गत निषेधाज्ञा लागू है। इस बीच दिल्ली मेट्रो ने सुरक्षा कारणों से आज रात 9 बजे से कल तक 57 मेट्रो स्टेशन बंद करने का निर्णय लिया है। इनमें राजीव चौक, लोक कल्याण मार्ग, केंद्रीय सचिवालय, जनपथ, पटेल चौक, नई दिल्ली, सेवा तीर्थ और मंडी हाउस सहित कई स्टेशन शामिल हैं। नई दिल्ली मेट्रो स्टेशन को छोड़कर बाकी सभी संबंधित स्टेशनों पर मेट्रो बदलने की सुविधा उपलब्ध रहेगी। ये पाबंदी अगले आदेश तक लागू रहेगी। वहीं रेल मंत्रालय ने कल सुबह 4 बजे से दोपहर 2 बजे के बीच नई दिल्ली और हजरत निजामुद्दीन रेलवे स्टेशनों पर पहुंचने वाली सभी मेल और एक्सप्रेस रेलगाड़ियां रद्द कर दी हैं। सर्वोच्च न्यायालय ने केंद्र सरकार को कल सीजेपी के विरोध प्रदर्शन के दौरान दिल्ली मेट्रो और रेल सेवाओं को पूरी तरह बंद नहीं करने का निर्देश दिया है। न्यायालय की पीठ ने कहा कि यात्रियों को कम से कम परेशानी हो इसके लिए सार्वजनिक परिवहन सेवाएं नियंत्रित तरीके से चलनी चाहिए। न्यायालय ने कहा कि सुरक्षा के लिए सेवाओं को नियंत्रित करना और उन्हें पूरी तरह बंद करना अलग अलग बातें हैं। संचार मंत्री ज्योतिरादित्य सिंधिया ने कहा है कि भारत में किसी भी क्षेत्र में एकाधिकार की अनुमति नहीं है। देश में स्टारलिंक को संचालन लाइसेंस पर कांग्रेस के रुख की आलोचना करते हुए उन्होंने कहा कि स्टारलिंक, जियो सैटेलाइट कम्युनिकेशंस और यूटेलसैट वन वेब सहित 3 कंपनियों को सैटेलाइट संचार लाइसेंस दिए गए हैं। नई दिल्ली में श्री सिंधिया ने कहा कि सरकार राजस्व साझाकरण के आधार पर कंपनियों को स्पेक्ट्रम आवंटित करेगी।